0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: रसुवाको विनाशकारी बाढीमा हराइरहेका महोत्तरीका विकास यादवका परिवारले आफ्ना छोरा खोजिदिन आग्रह गरेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठूलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचैन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ।
5: ओकरा उद्धार गरेके लेल हम कहीं नेपाल सरकार के हमर बेटा 10 दिन से गायब है, कोनो चीज पते हतो पते न है।
4: 2072 साल देखि नेपाल विद्युत प्राधिकरण मा सिविल इंजीनियर को रूप मा कार्यरत विकास श्रीमती इंदिरा र छोरी संगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 बजे ड्यूटी मा निस्केका विकास को श्रीमती इंदिरा सित बिहान 8:30 बजे तिर अंतिम पटक व्हाट्सएप मा कुरा भएको थियो। खोज उद्धार मा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इंदिरा यादव को गुनासो छ।
6: उहे त 4 दिन तक ल त ढिले क देलके सरकार गनी आब 4 दिन के बाद है कोनो अथी केलके नहीं तो 4 दिन ढिले नै कैने रहते त लगभग हमरा सके सर निकल गेल रहते 4 दिन पहिनाइते।
4: छोरा सकुशल घर फर्कियोस भन्ने आसमा बुवा आमा मंदिर मा पूजा पाठ गर्दै हिडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 वडा सदस्य कमलेश ठाकुरको छ।
7: विकास जल्दी से जल्दी खोज उद्धार होइस होइन, हाम्रो वार्डको बहुत एगो होनहार लड़का छ, खोज उद्धारमा कनी ढिलाइ जका देख रहल छी कि फास्ट होबो पर्दै।
4: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
3: कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ।
8: पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जन का बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाण सहित अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
3: भोटेको सितृश्री नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालय आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
9: नगर कार्यपालिकाको बैठकले बाढ़ीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढ़ीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ। जसअनुसार बाढ़ीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएको पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्।
3: विश्वका 29 भन्दा बढी देशले नेपालका बाढ़ी पीड़ितलाई सहयोग पठाएका छन्। उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनेदेखि बाढ़ी पीड़ितलाई आपतकालीन राहत सामग्री उपलब्ध गराएका छन्। हालसम्म भारत, चीन, यूएई, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान, नर्वेले विभिन्न राहत सहायता सामग्री उपलब्ध गराएका छन्। त्यस्तै इजरायल, क्यानाडा, श्रीलंका, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, आयरल्याण्ड र चेक रिपब्लिकले पनि बाढी पीड़ितलाई विभिन्न सहायता पठाएका छन्। युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्र संघ र यसका विशिष्टीकृत एजेन्सीहरू लगायत अन्य संस्थाले पनि विभिन्न सहायता उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
1: यो BFBS कुल खान रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अविरल वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्ग तथा सड़क खण्ड अवरूद्ध छन्। नेपाल प्रहरीले बिहानसम्मको विवरण सार्वजनिक गर्दै यात्रुलाई सचेत रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। काठमाण्डुको चन्द्रगिरी दुई चिसापानीमा पहिरोका कारण अवरूद्ध सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान चार बजेदेखि साँझ छ बजेसम्म अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने प्रहरीले जनाए छ। रसुवाको उत्तर गया पाँच खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रुबेसी खण्डका पूर्ण रूपमा अवरूद्ध छ। अन्य मुख्य राजमार्ग पनि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द रहने प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी आठ घट्टे खोलाको टोखा छहरे सड़क खण्डमा राति सवारी चलाउन रोक लगाइएको छ। राति दस बजेदेखि बिहान पाँच बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 898 सवारी साधनका चालकलाई कार्यवाही गरेको छ। बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 80, सीसीटीभी मार्फत 81, रातो बत्तीमा 46 चालकलाई कार्यवाही गरिएको छ। यसै गरी तीव्र गतिमा 118, हर्न निषेधमा 37, लेन क्रसमा 12, अवस्था ठिक नभएको 20, एकतर्फीमा 4 र अन्यमा 500 चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। आज निजामती सेवा दिवस मनाइँदैछ। देशभर विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाउँदैछन्। निजामती सेवा सम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम सम्बत 2012 भदौ 22 गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ। सर्लाहीमा चोरीका गरगहना किनेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ परेका छन्। पर्सा दुई संग्रामपुरको मौजे ज्वेलर्सका संचालक विश्वनाथ शाह सोलारलाई प्रहरीले पक्राउ गरेको हो। चोरीमा पक्राउ परेका व्यक्तिको बयानका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चोरी गरेलाई ल्याइएका गरगहना किनेको आशंकामा शाहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले चोरी भनिएका केही गरगहना समेत बरामद भएको छ। स्थानीयले भने शाहले लामो समयदेखि स्थानीय तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरेर ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाएका छन्। भोटेकोशी बाढ़ीको कहरपछि अहिले सिंगो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमा पनि आफ्नो तर्फबाट सहयोग गरेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बजगाई,
4: हामी गएको चाहिँ गल्छी भइरहने भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि दुईवटा रुम चाहिँ हामी 25 गएको थियौँ, कन्टिन्यू 5-6 काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिरहेको रहेछ, त्यसरी गरेर
5: आयौँ।
4: स्वतः स्फूर्त रूपमा यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। अब त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिनु दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
5: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्साउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टर्ब भएको छ, पाइपहरूको लाइनहरू मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ, लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
5: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: हवस् त, खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रसुवाको विनाशकारी बाढीमा हराइरहेका महोत्तरीका विकास यादवका परिवारले आफ्ना छोरा खोजिदिन आग्रह गरेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5000 जनामा त्रिशुली 3A मा कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठूलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A मा फसेको दिनदेखि बेचैन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ।
5: नेपाली गभर्मेन्ट ओकरा उद्धार गरेको नाम कहीँ नेपाल सरकारको हाम्रो बेटा 10 दिन
4: '72 सालदेखि नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरी सँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
6: उहे त 4 दिन तक त ढिले कर दिलके सरकार गनी आप 4 दिनके बादे कोनो अथी केलके नै त 4 दिन ढिले नै कैने रहते त लगभग हमरा सबके सर निकल गेल रहते 4 दिन पहिनाइते।
4: छोरा सकुशल घर फर्कियोस भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 वार्ड सदस्य कमलेश ठाकुरको छ।
7: विकासको जल्दी से जल्दी खोज उद्धार होइस होइन हाम्रा सबके वार्डको बहुत एगो होनहार लड़का छ खोज उद्धारमा कनी ढिला
3: कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्र संघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ।
8: पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जन बावजुद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाण सहित अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
3: भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालय आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
9: नगर कार्यपालिकाको बैठकले बाढ़ीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढ़ीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ। जसअनुसार बाढ़ीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएको पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्।
3: विश्वका 29 भन्दा बढी देशले नेपालका बाढ़ी पीड़ितलाई सहयोग पठाएका छन्। उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनेदेखि बाढ़ी पीड़ितलाई आपतकालीन राहत सामग्री उपलब्ध गराएका छन्। हालसम्म भारत, चीन, यूएई, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्विया, लक्जमबर्ग, मलेजिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान नर्वेले विभिन्न राहत सहायता सामग्री उपलब्ध गराएका छन्। त्यस्तै इजरायल क्यानाडा श्रीलंका थाइल्याण्ड भियतनाम न्यूजील्याण्ड डेनमार्क स्विजरल्याण्ड आयरल्याण्ड र चेक रिपब्लिकले पनि बाढी पीड़ितलाई विभिन्न सहायता पठाएका छन्। युरोपेली संघ एसियाली विकास बैंक विश्व बैंक संयुक्त राष्ट्र संघ र यसका विशिष्टीकृत एजेन्सीहरू लगायत अन्य संस्थाले पनि विभिन्न सहायता उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अविरल वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्ग तथा सड़क खण्ड अवरूद्ध छन्। नेपाल प्रहरीले बिहानसम्मको विवरण सार्वजनिक गर्दै यात्रुलाई सचेत रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। काठमाडौँको चन्द्रगिरी दुई चिसापानीमा पहिरोका कारण अवरूद्ध सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्गको खुरकोट नेपालथोक कटुञ्जेबेसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान चार बजेदेखि साँझ छ बजेसम्म अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने प्रहरीले जनाए रसुवाको उत्तर गया पाँच खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रुबेसी खण्डका पूर्ण रूपमा अवरूद्ध छ। अन्य मुख्य राजमार्ग पनि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द रहने प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी आठ घट्टे खोलाको टोखा छहरे सड़क खण्डमा राति सवारी चलाउन रोक लगाइएको छ। राति दस बजेदेखि बिहान पाँच बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 898 सवारी साधनका चालकलाई कार्यवाही गरेको छ। बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 80, सीसीटीभी मार्फत 81, रातो बत्तीमा 46 चालकलाई कार्यवाही गरिएको छ। यसै गरी तीव्र गतिमा 118, हर्न निषेधमा 37, लेन क्रसमा 12, अवस्था ठिक नभएको 20, एकतर्फीमा 4 र अन्यमा 500 चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। आज निजामती सेवा दिवस मनाइँदैछ। देशभर विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाउँदैछन्। निजामती सेवा सम्बन्धी ऐन पहिलो पटक जारी भएको विक्रम सम्बत 2012 भदौ 22 गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ। सर्लाहीमा चोरीका गरगहना किनेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ परेका छन्। पर्सा दुई संग्रामपुरको मौजे ज्वेलर्सका संचालक विश्वनाथ शाह सोलारलाई प्रहरीले पक्राउ गरेको हो। चोरीमा पक्राउ परेका व्यक्तिको बयानका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चोरी गरेलाई ल्याइएका गरगहना किनेको आशंकामा शाहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले चोरी भनिएका केही गरगहना समेत बरामद भएको छ। स्थानीयले भने शाहले लामो समयदेखि स्थानीय तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरेर ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाएका छन्। भोटेकोशी बाढ़ीको कहरपछि अहिले सिङ्गो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमा पनि आफ्नो तर्फबाट सहयोग गरेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु भजगाई
4: हामी गएको चाहिँ गल्ती भइरहने भन्ने ठाउँमा यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 जो प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि दुईवटा रुम चाहिँ हामी 25 गएको थियौँ, कन्टिन्यू 5-6 काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिरहेको रहेछ, अनि त्यसरी गरेर आयौँ।
5: हजुर, स्वतः स्फूर्त रूपमा जानुभयो?
4: स्वतः स्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
5: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्ताउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्वेज भएको छ पाइपहरूको लाइनहरू, मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिभावन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ, लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
5: अब के छ यहाँ फेरि जाने तयारी भन्नुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: यो BFBS

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुदूरपश्चिमका पहाड़ी जिल्लामा धूमधामका साथ मनाइने गौरा पर्व पछिल्लो समय कैलाली र कञ्चनपुर लगायतका तराईका जिल्लामा पनि मनाउन थालिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: सुदूरपश्चिमका पहाड़ी जिल्लामा गौरा पर्वका अवसरमा प्रत्येक दिन फरक फरक स्थानमा देउडा खेल्ने चलन छ। परम्परागत त्यही चलनलाई कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरूमा पनि पछ्याउन थालिएको छ। गाउँका देवी देवताका मन्दिर तथा धार्मिक स्थानमा घेरा हालेर पूजा आजासँगै सामूहिक रूपमा देउडा खेल्ने चलन छ। कञ्चनपुरकी दीपा ओझा
5: पर्वमा चाहिँ विशेष गरेर देउडा विभिन्न किसिमका धमारी चैत्य आदि गानहरू गाएर चाहिँ दिदी बहिनीहरू दाजुभाइहरू सबैको सँगै जगत्वमा चाहिँ साझेदारी गरेर चाहिँ रमाइलो तरिकाले मनाइन्छ।
4: महिला र पुरुष समूह बनाएर दोहोरी शैलीमा देउडा खेल्ने गरिन्छ। देउडा गीतमा एक समूहले प्रश्न उठाउने र अर्को समूहले जवाब दिने गरिन्छ। यही सवाल जवाबको शैलीले देउडालाई झन रोचक बनाउने गर्छ। यसले परम्परागत संस्कृतिको संरक्षणमा टिवा पुर्याउने कैलालीका टेकबहादुर रैकाको भनाइ छ।
6: बिरुला बजाउने अनि महिला दिदी बहिनीहरूले चाहिँ आफ्नो उपासना बस्ने पुरुषहरूले एउटा रमणीय स्थलका लागि देवी देवताका कला र चैत धमारीहरू खेल्ने हाम्रो रीतिरिवाज पहाडमा पनि थियो र अहिले तराई आएर पनि हामी आफ्नो परम्परा रीतिरिवाजलाई यथाशक्ति राखेर मनाइरहेका।
4: समयसँगै आधुनिक मनोरञ्जनका माध्यमहरू बढ्दै गए पनि सुदूरपश्चिममा भने गौरा पर्वका अवसरमा खेलिने देउडा ढुस्को र धमारी प्रति युवा पुस्ताको आकर्षण भने घटेको छैन।
3: पृथ्वीराज मार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि सारेको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधान उपाय अघि सारेको हो। विभागका महानिर्देशक डाक्टर विजय जैशी सहितको टोलीले स्थलगत अनुगमनका क्रममा कृष्णभीरको भौगर्भिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार हालैको वर्षा र बाढ़ीले कृष्णभीरको तल्लो भाग कटान गरे पछि पहिरोको समस्या पुनः देखिएको हो। यातायात सञ्चालनका लागि विभागले रात दिन काम गरिरहेको उहाँले बताउनुभयो। वर्षा र बाढ़ीले कृष्णभीरको तल्लो भाग कटान गर्नुका साथै रसुवाको बाढ़ीपछि सिर्जित समस्याले त्यहाँको सुरक्षा पर्खाल वाल भत्काएपछि पहिरो फेरि सक्रिय बनेको हो। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुईमध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढ़ाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल सोइल नेलिङ सीट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो। ताप्लेजुङको मौवा खोलामा ट्र्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। आठराई त्रिवेणी तीन हाङपाङबाट गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्र्याक्टर बिहान पुलको छेउबाट करिब 15 मिटर तल खोलामा खसेको हो। प्रहरीका अनुसार ट्र्याक्टर चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो बेपत्ता छन्। नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो 1 बजे बैठक बस्ने भएको हो। हिजो बसेको बैठकमा भोटे कोशी बाढ़ीका विषयमा छलफल भएको थियो। प्रभावित क्षेत्रमा उद्धार राहत र पुननिर्माणका लागि पार्टीका संरचना तथा भातृ र शुभेच्छुक संगठनलाई थप परिचालन गर्ने निर्णय भएको छ। रसुवा भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइनेछ। बाढ़ीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबार स्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गोर्खाको मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। चुम्नुब्री चार नामरुङको थेराङ खोलामा हिजो बिहानको बाढ़ीले चुम्नुब्री चार र दुई जोड्ने फलामे पुल तथा नामरुङ जंगल जाने बुढी गण्डकी नदीमाथिको झोरुङ्गी पुल बगाएको प्रशासनले जनाएको छ। अवस्था खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारको विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गोर्खाको मनासलु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले अर्को सूचना नआएसम्म पदयात्रा नगर्न भनेको हो। चुम्नुब्री चार नामरुङको थेराङ खोलामा हिजो बिहानको बाढीले चुम्नुब्री चार र दुई जोड्ने फलामी पुल तथा नामरुङ जंगल जाने बुढी गण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ। पुल बगाएपछि मनासलु र लार्केपास पदमार्गमा आवत जावत प्रभावित भएको छ। भोटेकोशीमा आएको बाढीले धादिङको गल्छीमा 326 परिवार प्रभावित भएका छन्। गल्छीका 10 नागरिक रसुवामा बेपत्ता छन्। तीमध्ये 2 शव फेला परेको छ भने 8 अझै बेपत्ता छन्। बाढीले 52 घर पूर्ण रूपमा र 136 घरमा आंशिक क्षति पुगेको छ। 4 पक्की पुल र 10 झोलुङ्गी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। खानेपानी आयोजना र संयौँ रोपनी खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ। गाउँपालिकाले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको छ। 65 परिवारलाई 10,000 रूपियाँका दरले राहत दिइसकिएको छ भने मृतकका परिवारलाई 25,000 रूपियाँका दरले सहयोग गरेको छ। अध्यक्ष केदारनाथ कतिवडाले अब विस्थापितको स्थायी पुनर्स्थापना मुख्य चुनौती रहेको बताउनु भएको छ। सुरक्षित स्थानमा पुनर्स्थापना गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ। पूर्वी पहाड़ी जिल्लामा लगातार पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। गैराती 8:15 मापन अनुसार कोशी ब्यारेजमा 2,20,000 क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरी प्रहरीले जनाएको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 ढोकामध्ये 27 ढोका खोलिएका छन्। ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ। सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन भनिएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढ़ाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो। अमेरिकाका 2 विशेष दूतले युक्रेनको राजधानी कीवमा भएको वार्ता सकारात्मक रहेको बताएका छन्। रूससँगको युद्ध अन्त्यका लागि अमेरिकाले प्रयास बढ़ाइरहेका बेला दूतद्वय कीव पुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ र जारेड कुस्नरले शनिबार मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको थियो। त्यसपछि दुवैजना रेल मार्फत कीव पुग्नु भएको हो। युक्रेनमा हवाई आक्रमण बढ़िरहेका बेला भएको वार्तामा युद्ध विरामसँगै दीर्घकालीन समाधान खोजिरहेको कुस्नरले बताउनु भएको छ। उहाँले तत्कालका लागि मात्रै हुने सम्झौता
4: Not just to figure out how do we end the current war, but how do we create the right conditions and arrangements for a long-term durable peace that allows Ukraine to use the amazing bravery, ingenuity, strength that it's used to get through the last years of war.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच टेलिफोन वार्ता भएको छ। राष्ट्रपतिले दिएको जानकारी अनुसार टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीमा परिज्यान गुमाएकाहरूप्रति गहिरो सम्वेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाउनु भएको छ। जवाफमा सभापति लामिछानेले विपदपछिको खोजी उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोत साधन परिचालन गरिरहेको जानकारी गराउनु भएको थियो। उहाँले नेपाली नागरिकका साथै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि नेपाल उत्तिकै प्रतिबद्ध रहेको भन्दै अमेरिकी विदेश मन्त्रीलाई आश्वस्त पार्नु भएको छ। यो घडीमा अमेरिकाले गरेको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिनुभएको थियो। टेलिफोन वार्तामा अमेरिकी विदेश मन्त्री रुबियोले विपदको घडीमा नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: tässä mun äimää.
1: Me Lime Buddy.
0: On Air.
1: Appma.
0: Ani Smart Speaker mä vanhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Gorkha Radio Ho.
3: जलविद्युत आयोजनामा फँसेका आफन्तको खोजी गरिदिन पीड़ित परिवारका सदस्यले काठमाडौँ माइती घरबाट हार गुहार गरेका छन्। बाढ़ी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको अझै खोजी हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ता आफन्तले तस्विर सहितका प्लेकार्ड बोकेर सरकारको ध्यान आकर्षण गराएका हुन्। आफ्ना मान्छे हराएको 13 दिन बित्दा समेत उनीहरूको अवस्था र खोजी उद्धारको विषयमा सरकारले कुनै जानकारी नदिएको उनीहरूको गुनासो छ। हालसम्म भोटेकोसी बाढीमा परेका 1355 जनाको शव फेला परेको छ। 4993 जना सम्पर्कविहीन छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी उद्धारका लागि 21,400 सुरक्षाकर्मी खटाइएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरिका सरकारी कार्यालय र विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारका विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गोर्खाको मनास्लु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले अर्को सूचना नआएसम्म पदयात्रा नगर्न आग्रह गरेको हो। चुम्नोब्री 4 नामरुङको थेराङ खोलामा हिजो बिहानको बाढीले चुम्नोब्री 4 र 2 जोड्ने फलामे पुल तथा नामरुङ जंगल जाने बुढी गण्डकी नदीमाथिको जोलिङ्गे पुल बगाएको प्रशासनले जनाएको छ। पुल बगाएपछि मनास्लु र लार्के पास पदमार्गमा आवतजावत प्रभावित भएको छ। भोटेकोसीमा आएको बाढीले धादिङको गल्छीमा 326 परिवार प्रभावित भएका छन्। गल्छीका 10 जना नागरिक रसुवामा बेपत्ता छन्। तीमध्ये 2 जनाको शव फेला परेको छ भने 8 जना अझै बेपत्ता छन्। बाढीले 52 घर पूर्ण रूपमा र 136 घरमा आंशिक क्षति गरेको छ। 4 पक्की पुल र 10 झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। खानेपानी आयोजना र स्वयं रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको छ। गाउँपालिकाले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको छ। 65 परिवारलाई 10,000 रुपियाँका दरले राहत दिइसकिएको र मृतकका परिवारलाई 25,000 रुपियाँका दरले सहयोग गरिएको छ। अध्यक्ष केदारनाथ खतिवडाले अब विस्थापितको स्थायी पुनर्स्थापना मुख्य चुनौती रहेको बताउनु भएको छ। सुरक्षित स्थापनामा पुनर्स्थापना गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ। भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई विदुर नगरपालिकाले कोठाबाट बापत रकम उपलब्ध गराउने भएको छ। नगर कार्यपालिका बैठकले बाढीका कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडा बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रति परिवार 10,000 रुपियाँ कोठा भाडा बापत नगद उपलब्ध गराउने निर्णय गरेको हो। पाल्पाका 255 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्ष 83-84 को साउन र भदौ महिनामा पाल्पा जिल्लामा मात्रै 255 जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिनुभएको हो। पछिल्ला वर्षमा पाल्पामा डेङ्गु संक्रमणको अवस्था उतार चढ़ावपूर्ण देखिए पनि संक्रमणको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष 82-83 432 81-82 510 80-81 86 र 78-79 24 डेङ्गी संक्रमण पुष्टि भएको थियो। पछिल्लो 2 महिनामा 255 जनामा संक्रमण पुष्टि हुनुले यो वर्ष पाल्पामा डेङ्गीको जोखिम उच्च देखिएको भट्टराईको भनाइ छ। पूर्वी पहाड़ी जिल्लामा लगातार पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। गैराती सभा 8 बजेको मापन अनुसार कोशी ब्यारेजमा 2,20,000 क्युसेक पानीको बहाव रहेको सुनसरी प्रहरीले जनाएको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 ढोकामध्ये 27 खोलिएका छन्। ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ। सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन भनिएको छ। अमेरिकाका 2 विशेष दूतले युक्रेनको राजधानी किबमा भएको वार्ता सकारात्मक रहेको बताएका छन्। रुससँगको युद्ध अन्त्यका लागि अमेरिकाले प्रयास बढाइरहेका बेला दूतद्वय किब पुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको थियो। त्यसपछि दुवैजना रेलबाट किप पुग्नु भएको हो। युक्रेनमा हवाई आक्रमण बढ़िरहेको बेला भएको वार्तामा युद्धविरामसँगै दीर्घकालीन समाधान खोजिरहेको कुस्नरले बताउनु भएको छ। उहाँले तत्कालका लागि मात्रै हुने सम्झौता नभएर युद्ध अन्त गर्ने स्थायी समाधानमा जोड़ दिनुभएको छ। खबर यति नै, नमस्कार।
2: PFBS Gorkha Radio Home.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले विपत्तिमा परेको नेपालका लागि आफू साथैमा रहेको बताउनु भएको छ। आज अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानेजले विपत्तिको बेला नेपाललाई एक्लो नसोच्न भन्दै आफूहरू साथैमा रहेको बताउनु भएको हो।
4: On behalf of Australia, I express my deepest condolences to all Nepali people affected by this disaster. Today, as Nepal marks a national day of mourning, I want our Nepalese friends to know that they do not carry this burden alone. No matter the scale of what we face it together, and we face it with our shared spirit of humanity.
3: पुनर्निर्माण विज्ञहरूले भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्। विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुनर्निर्माणका लागि 8 देखि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीका अनुसार क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ। उहाँले एका दिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुनर्निर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीले सड़क र पुलमा मात्र 30 अर्बको नोक्सानी पुर्याएको छ। बाढीले 42 पुल र 40 किलोमिटरभन्दा बढी सड़क लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले भत्किएका भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। निजी भवन पुनर्निर्माण गर्न 5 अर्ब र सरकारी स्कूल र सार्वजनिक भवनको पुनर्निर्माण गर्न 5 अर्ब रुपियाँ खर्च हुने उहाँको भनाइ छ। उहाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 स्थानीय तहमा 7,570 सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेकोशी बाढीले खानेपानी आयोजनामा 6 करोड 40 लाखको क्षति पुर्याएको छ। बाढीले 4 जिल्लाका 55 खानेपानी आयोजनामा क्षति पुर्याएको विभागको भनाइ छ। रसुवाको भोटेकोशी बाढीमा परेका 1,355 जनाको सफेला परेको छ। 4,996 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार फेला परेका 1,355 शबमध्ये 98 जनाको शनाखत गरेर परिवारलाई बुझाइएको छ। बाढीले बगाएका शब विभिन्न 8 जिल्लामा फेला परेका छन्। नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित परिवारलाई कोठा भाडाका लागि 10,000 दिने भएको छ। नगरपालिका बैठकले घरमा बस्न नमिल्ने परिवारलाई भाडामा कोठा लिएर बस्न भन्दै रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिकाले प्रभावित परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र सरसफाइका सामान समेत दिएको छ। घर भाडामा दिँदा चलन चल्तीको भन्दा बढी रकम नलिन पनि नगरपालिकाले घरधनीलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पत्रकारले चीनको बाढी प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्दै गएको जानकारी दिएका छन्। पहिरोपछि भइरहेको उद्धार, राहत तथा पुनर्निर्माणको कामबारे उनीहरूले जानकारी लिएका थिए। अमेरिका, बेलायत, भारत, पाकिस्तान, रुससहित विभिन्न देशका पत्रकारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। भेनेजुएलाको टेलिसुरका पत्रकार ब्रुनो फाल्सीले चीनले उद्धार राहतको काम तीव्र पारेको बताउनु भएको छ। उहाँले 11 दिनअघि ठूलो क्षति देखिएको क्षेत्रमा अहिले सड़क खुलेको र जनजीवन सामान्य बन्दै गएको जानकारी दिनुभएको छ। पाकिस्तानी पत्रकार मोहम्मद असगरले जलवायु परिवर्तन एउटा देशको मात्रै समस्या नभएकाले सबै मिलेर समाधान खोज्न अनुरोध गर्नुभएको छ। जलविद्युत आयोजनामा फँसेका आफन्तको खोजी गरिदिन पीड़ित परिवारका सदस्यले काठमाडौँ माइती घरबाट हार गुहार गरेका छन्। बाढी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको खोजी अझै हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ताका आफन्तको तस्विरसहितका प्ले कार्ड बोकेका उनीहरूले सरकारको ध्यान आकर्षण गरेका हुन्। मुलुकमा विपत्ति परेका बेला सामाजिक सद्भाव भड्काउने र खुसी लागेको भन्दै भिडियो सार्वजनिक गर्ने बैतडीको युवालाई पक्राउ गरिएको छ। सामाजिक सद्भावमा आघात पुर्याउने भिडियो प्रसारण गरेको आरोपमा बैतडीको स्वर्णमा सातका 24 वर्षीय वीरेन्द्र मडेलाई पक्राउ गरिएको हो। काठमाडौँ चन्द्रगिरी 12 बलम्ब बस्दै आएका मडेलाई जिल्ला अदालतबाट कारोबार विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याद थप गरेर हिरासतमा राखिएको छ। मडेले भोटेको सिबाडीबाट भएको जनधनको क्षतिबारे विभिन्न जात जातिलाई होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो बनाएर फेसबुकको रिलमा राखेका थिए। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कर्म रेडियो हो।

0: युवतीमा हामीले आफैलाई देख्दैछौँ, होइन?
1: मलाई त हाम्रो युवा अवस्थाको सम्झना आयो।
0: खोइ भ्रम हो कि के हो?
1: चस्मा त दुवैले हाम्रै जस्तो लगाएको रहेछ।

0: रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्र पुगेर फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ। राष्ट्रपतिले केही बेरपछि नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको हो। प्रभावित क्षेत्र पुगेर उहाँले क्षति र मानवीय संकट लगायतका विषयमा पीड़ित परिवार, नेपाली सेना र अरू अधिकारीसँग जानकारी लिनुभएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले विपत्तिको बेला आफूलाई एक्लो नसोच्न नेपाललाई अनुरोध गर्नुभएको छ। आज अस्ट्रेलियाले संसदमा सम्बोधन गर्दै अल्बानेजले विपत्तिको बेला नेपाललाई एक्लो नसोच्न भन्दै आफूहरू साथैमा रहेको बताउनु भएको हो।
1: On behalf of Australia, I express my deepest condolences to all Nepali people affected by this disaster. Today, as Nepal marks a national day of mourning, I want our Nepalese friends to know that they do not carry this burden alone. No matter the scale of what we face it together, and we face it with our shared spirit of humanity.
0: जलविद्युत आयोजनामा फँसेका आफन्तको खोजी गरिदिन पीड़ित परिवारका सदस्यले काठमाडौँ माइती घरबाट हार गुहार गरेका छन्। बाढ़ी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको अझै खोजी हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ता आफन्तको तस्विर सहितका प्लेकार्ड बोकेका उनीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आफ्ना मान्छे हराएको 13 दिन बित्दा समेत उनीहरूको अवस्था र खोजी उद्धारको विषयमा सरकारले कुनै जानकारी नदिएको उनीहरूको गुनासो छ। हालसम्म भोटेकोटी बाढीमा परेका 1355 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये 98 जनाको शनाखत गरेर परिवारलाई बुझाइएको छ। 4953 जना सम्पर्कविहीन छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी उद्धारका लागि 21,400 सुरक्षाकर्मी खटाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारले चीनको बाढी प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्द गएको जानकारी दिएका छन्। चीनको सिलुङ बन्दरगाह भ्रमण गरेका पत्रकारले 11 दिन अघि ठूलो क्षति देखिएको क्षेत्रमा अहिले सड़क खोलेको र जनजीवन सामान्य बन्द गएको जानकारी दिएका हुन्। अमेरिका बेलायत भारत पाकिस्तान र रूस लगायत मुलुकका पत्रकारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। पुननिर्माण विज्ञहरूले भोटेकोसी बाढीपछिको पुननिर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्। विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुननिर्माणका लागि 8-9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीले एकादिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुननिर्माणका लागि 50 अर्ब रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीले सड़क र पुलमा मात्र 30 अर्बको नोक्सानी पुर्याएको छ। बाढीले 42 किलोमिटर पुल र 40 किलोमिटर भन्दा बढी सड़क लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले भत्किएका भवनहरूको पुननिर्माण गर्न कम्तीमा 10 अर्ब खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 स्थानीय तहमा 7,570 सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनको पुननिर्माण गर्न कम्तीमा 10 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेकोसी बाढीले खानेपानी आयोजनामा 6,40,00,000 क्षति पुर्याएको छ। बाढीले 4 जिल्लाका 55 खानेपानी आयोजनामा क्षति पुर्याएको विभागको भनाइ छ। नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित परिवारलाई कोठा भाडाका लागि 10,000 दिने भएको छ। नगरपालिका बैठकले घरमा बस्न नमिल्ने परिवारलाई भाडामा कोठा लिएर बस्न भन्दै रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिकाले प्रभावित परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र सरसफाईका सामग्री समेत दिएको छ। घर भाडामा दिँदा चलनचल्तीको भन्दा बढी रकम नलिन पनि नगरपालिकाले घरधनीहरूलाई आग्रह गरेको छ। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको जनाएको छ।
2: विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुईमध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
0: हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली सेनाले जलविद्युत आयोजनाका कठिन भौगोलिक अवस्था पहिचान लगायतका कारण सोच जस्तो उद्धारमा तीव्रता हुन नसकेको बताएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापा
4: त्यो त्यहाँ ग्राउन्डमै कहाँनिर छ भन्ने कुरा लोकेट गर्नलाई नै हामीलाई समय लाग्ने देखिन्छ। अब अहिले त सबै ब्लु प्रिन्टहरू विद्युत प्राधिकरणसँग समन्वय गरेर ल्याएर यही ठाउँमा थियो भनेर हामी खन्न त सुरु गरिसक्यौँ, तर त्यो कारणले गर्दा पनि हाम्रो काममा चाहिँ चाहेको अनुसारको तीव्रता चाहिँ नदेखेको हो। र अर्को कुरा चाहिँ त्यो अलिक खाल्टोमा पर्या भएर हिलोको मात्रा बढी भएर हामीलाई त्यहाँसम्म अप्रोच गर्न पनि धेरै नै कठिनाई भएको थियो। 3A र 3B सबभन्दा बढी ट्रुप्स झारेको अवस्था थियो, तर त्यही पनि हामीलाई काम गर्नेलाई जुन ठुल्ठुलो मेसिनहरू त्यो चाहिँ त्यहाँ झार्ने अवस्था चाहिँ थिएन। त्यसले गर्दाखेरि हाम्रो काममा अलिकति हाम्रो एनर्जी लेभल अथवा चाहेको अनुसार चाहिँ काम देखिएन। तर अहिले चाहिँ अलिकति जमिन पनि सुक्दै गयो, ठाउँ कहाँ छ के छ भन्ने कुराहरू चाहिँ खोज्दै हामी निकाल्ने प्रयासमा छौँ। र थप मेसिन पनि हामीलाई प्राप्त भयो 3A, अरू कहीँबाट जाने ठाउँ छैन। 3A टनलबाट 3B टनलमा निस्किने ठाउँ हामीले देख्यौँ, त्यहाँबाट तुरुन्तै हिजो हिँडाएको अब अहिलेसम्म पुगिसक्या होला। आजबाट चाहिँ झन व्यापक रूपमा हाम्रो काम सुरु हुने चाहिँ म जानकारी गराउन चाहन्छु।
3: पत्रकार सम्मेलनमा सहायक रथी थापाले सुरुङ मार्ग पुरै नछिचोलेसम्म खोजी जारी राखिने पनि जानकारी दिनुभएको छ। साथै उहाँले भोटेकोशी बाढीबाट 11 जलविद्युत आयोजनामा क्षति पुर्याए पनि आयोजनाका सुरुङभित्र 121 मात्रै फँसेको आकलन गरिएको बताउनु भएको छ। आजको पत्रकार सम्मेलनमा उहाँले परियोजनाले 900 हाराहारी संख्यामा मान्छे टनलभित्र फँसेको भने पनि त्यो संख्या सबै टनलभित्र नरहेको बताउनु भएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानले बाढीमा 993 सम्पर्कविहीन भएको जानकारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सीमावर्ती क्षेत्रमा बढ्दो प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न नेपाल चीन र भारत सम्मिलित संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र तत्काल स्थापना गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो। विपदका बेला हिमनदी, हिमताल, भूकम्पीय गतिविधि, मौसम, नदीको बहाव र जलवायु परिवर्तनका कारण भू आकृतिमा आउने फेरबदल सम्बन्धी तथ्याङ्कहरू वास्तविक समयमा आदान प्रदान गर्न यो संयन्त्र अपरिहार्य हुने नेकपाको ठहर छ। प्रस्तावमा नेपाल चीन नेपाल भारतसँग त्रिदेशीय संयन्त्र बनाएर त्यसको नियमित बैठक बस्नुपर्ने र संयुक्त वैज्ञानिक टोली मार्फत नियमित क्षेत्रीय अध्ययन तथा अनुगमन गरिनुपर्ने उल्लेख छ। नेपाली काङ्ग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड आर्थिक सहयोग प्रदान गरेको छ। नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री सोणी मुआग्रेलाई भेटेर 1 करोडको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो। रसुवाको भटेकोशी बाढीमा ज्यान गुमाएहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरका सरकारी कार्यालयसहित विदेशका नेपाली दूतावास र नियोगमा समेत राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सडक विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको जनाएको छ।
5: विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्प बारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
3: फ्रान्स र बेलायतको बीचमा पर्ने टापु राष्ट्र गुन्सेले नेपाललाई 1,04,00,000 रुपियाँ बराबरको सहयोग दिने भएको छ। बेलायत अधीनस्थ यो मुलुकले पीड़ितका लागि 50,000 बराबरको सहयोग दिने भएको हो। गुन्सेको विदेश सहायता आयोग उपप्रमुख जेनिफर स्ट्राचानले सेल्टर बक्स नामको संयन्त्र मार्फत सहयोग दिने जानकारी दिनुभएको छ। फ्रान्सेली लेखक भिक्टर युगोको घर रहेको यो मुलुकको क्षेत्रफल 62 वर्ग किलोमिटर र जनसङ्ख्या 66,000 मात्रै छ। जिल्ला प्रशासन कार्यालयले गोर्खाको मनास्लु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीमा बेपत्ता र पीड़ित परिवारको डीएनए संकलन तथा मिलाउने काममा पाँच देशका विज्ञले सहयोग गरिरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा दिएको जानकारी अनुसार भारत चीन जापान सिङ्गापुर र कोरियाबाट आएका विज्ञले डीएनए मिलाउने काममा सहयोग गरिरहेका छन्। उनीहरूलाई नेपाली फोरेन्सिक विज्ञहरूले सहयोग गरेका छन्। डीएनए संकलनका लागि जिल्ला र काठमाडौँमा विभिन्न स्थान तोकिएको छ। भदौ 10 गते बाढीका बेला चीनतर्फ रहेर अलपत्र परेका 536 नेपाली स्वदेश फर्किसकेका पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गल्छी त्रिशुली जोड्ने सड़कमा पर्ने टाढी नदीको पुल बनाउने काम जारी छ। यस्तै जलविद्युत सुरुङमा थुनिएका श्रमिकको उद्धारका लागि भारत चीन कोरिया र अस्ट्रेलियाका विज्ञलाई युएई र मलेसियाका उद्धारकर्मीले पनि साथ दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मोडल परिवर्तन गर्न आह्वान गर्नुभएको छ। रसुवा बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नयाँ निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सुझाव दिनुभएको हो।
4: यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
3: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीडितको भनाइअनुसार काम गर्न ध्यानाकर्षण गराउनु भएको छ।
4: हामीलाई थाहा छ विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
3: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीडित राष्ट्रका तर्फबाट अपिल पनि गर्नुभएको छ।
4: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: पौडेलले आजै बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किनु भएको छ। उहाँले रसुवागढी टिमुरे घट्टेखोला स्याब्रुबेसी हाँकुबेसी मैलुङ कैदलटार पैरेबेसी बेत्रावती तथा माथिल्लो त्रिशुली 3A र बी लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ। जलविद्युत आयोजनामा फँसेका आफन्तजनको खोजी गरिदिन पीडित परिवारका सदस्यले काठमाडौँ माइतीघरमा हार गुहार गरेका छन्। बाढी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको अझै खोजी हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ता आफन्तको तस्विरसहितका प्लेकार्ड बोकेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। आफ्ना मान्छे हराएको 13 दिन बितिसक्दा समेत उनीहरूको अवस्था र खोजी उद्धारको विषयमा सरकारले कुनै जानकारी नदिएको उनीहरूको गुनासो छ। हालसम्म भोटेकोसी बाढीमा परेका 1355 जनाको शव फेला परेको छ। फेला परेका शबमध्ये 98 जनाको शनाखत गरेर परिवारलाई बुझाइएको छ। 4993 जना सम्पर्कविहीन छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी उद्धारका लागि 21,400 सुरक्षाकर्मी खटाइएको छ। मुलुक विपत्तिमा परेको बेला सामाजिक सद्भाव भड्काउने र खुसी लागेको भन्दै भिडियो सार्वजनिक गर्ने बैतडीको युवालाई पक्राउ गरिएको छ। सामाजिक सद्भावमा आघात पुर्याउने भिडियो प्रसारण गरेको आरोपमा बैतडीको सुर्नामा 7 का 24 वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरिएको हो। काठमाडौँ चन्द्रागिरी 12 बलम्बो बस्दै आएका मडैलाई जिल्ला अदालतबाट कारोबार ऐन विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरेर हिरासतमा राखिएको छ। मडैले भोटेकोसी बाढीबाट भएको जनजनको क्षति पारे विभिन्न जातजातिलाई होच्याउने अपमानित गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो बनाएर फेसबुकको रिलमा राखेका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियासँगको युद्ध हिउँदसम्म जाने अनुमान गरेको बताउनु भएको छ। किबमा डोनाल्ड ट्रम्पका विशेष दूतसँग शान्तिवार्ता भए पनि जेलेन्स्कीले तत्काल युद्ध रोकिने सम्भावना नदेखिएको बताउनु भएको हो। थप नाइजेल एडर्लीबाट।
5: Following a weekend of diplomacy, Russia's attacks on Kyiv have resumed.
2: The city is now facing more daily air raid alerts than at any stage during the conflict. But the drones currently bombarding Ukraine are new, jet-powered, faster and harder to intercept.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: चिलीमै आयोजनाको सुरुङमा प्रवेश गर्न अझै दुई दिन लाग्न सक्ने रासोपा सांसद तथा इन्जिनियर सागर ढकालले बताउनु भएको छ। भोलि साँझ वा पर्सि बिहान सुरुङभित्र प्रवेश गर्न सक्ने गरी त्रिशुली 3A प्रयोग भएका सामान लगेर आज पहिलो विस्फोट गरिएको उहाँले बताउनु भएको छ। सो सुरुङमा 6 थुनिएको विश्वास गरिएको छ। त्रिशुली 3A उकालो सुरुङबाट लेदो निकाल्न पानीको फोहरा प्रयोग भएकोमा चिलीमेमा ओह्रालो सुरुङ भएकाले लेदो निकाल्न अर्को उपाय अपनाइने ढकालको भनाइ छ। ओह्रालो सुरुङको लेदो निकाल्ने मसिन आज राति विदुर पुगेर भोलि बिहानै चिलीमे लगिने टकालले जानकारी दिनुभएको छ। नेपाली सेनाले जलविद्युत आयोजनाका कठिन भौगोलिक अवस्था पहिचान लगायतका कारण सोधे जस्तो उद्धारमा तीव्रता हुन नसकेको बताएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक राथी सुभाष सङ थापा
4: त्यो त्यहाँ ग्राउन्डमै कहाँनिर छ भन्ने कुरा लोकेट गर्नलाई नै हामीलाई समय लाग्ने देखिन्छ। अब अहिले त सबै ब्लु प्रिन्टहरू विद्युत प्राधिकरणसँग समन्वय गरेर ल्याएर यही ठाउँमा थियो भनेर हामी खन्न त सुरु गरिसक्यौँ, तर त्यो कारणले गर्दा पनि हाम्रो काममा चाहिँ चाहेको अनुसारको तीव्रता चाहिँ नदेखिएको हो। र अर्को कुरा चाहिँ त्यो अलिक खाल्टोमा पर्या भएर हिलोको मात्रा बढी भएर हामीलाई त्यहाँसम्म अप्रोच गर्न पनि धेरै नै कठिनाई भएको थियो। 3A र 3B सबभन्दा बढी ट्रुप झारेको अवस्था थियो, तर त्यही पनि हामीलाई काम गर्नेलाई जुन ठुल्ठुलो मेसिनहरू त्यो चाहिँ त्यहाँ झार्ने अवस्था चाहिँ थिएन। त्यसले गर्दाखेरि हाम्रो काममा अलिकति हाम्रो एनर्जी लेभल अथवा चाहेको अनुसार चाहिँ काम देखिएन। तर अहिले चाहिँ अलिकति जमिन पनि सुक्दै गयो, ठाउँ कहाँ छ के छ भन्ने कुराहरू चाहिँ खोज्दै हामी निकाल्ने प्रयासमा छौँ। र थप मेसिन पनि हामीलाई प्राप्त भयो 3A, अरू कहीँबाट जाने ठाउँ छैन। 3A टनलबाट 3B टनलमा निस्किने ठाउँ हामीले देख्यौँ, त्यहाँबाट तुरुन्तै हिजो हिँडाएको अब अहिलेसम्म पुगिसके होला। आजबाट चाहिँ झन् व्यापक रूपमा हाम्रो काम सुरु हुने चाहिँ म जानकारी गराउन चाहन्छु।
3: पत्रकार सम्मेलनमा सहायक राति थापाले सुरुङ मार्ग पुरै नचिचोलेसम्म खोजी जारी राखिने पनि जानकारी दिनुभएको छ। बाढीमा परित निधन भएका सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर बागमती तटमा वैदिक ब्राह्मणले ग्रन्थ पाठ पारायण एवं जप गरेका छन्। शोक सन्तप्त परिवारजनमा धैर्य साहस प्राप्त होस् भन्ने उद्देश्यले श्रीमद् भागवत गीता पाठ, श्री विष्णु सहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्र जप तथा हरिनाम संकीर्तन लगायत कर्म गरिएको अभियान कर्मी सुशान्त आचार्यले जानकारी दिनुभएको छ। भागवत सन्यास आश्रमका उत्तराधिकारी स्वामी डाक्टर रुद्रानन्द ब्रह्माचार्यको संयोजनमा पाठ भएको थियो। प्रार्थना कार्यक्रममा नेपाल वेद विद्याश्रम र संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका ब्राह्मण बटुकसहित विभिन्न धार्मिक संस्थाका आचार्य एवं सदस्यको पनि सहभागिता थियो। पुनर्निर्माण विज्ञहरूले भोटेपछि बाढीपछिको पुनर्निर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्।
5: विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुनर्निर्माणका लागि 8-9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीले एका दिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुनर्निर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीले सड़क र पुलमा मात्र 30 अर्बको नोक्सानी पुर्याएको छ। बाढीले 42 पुल र 40 किलोमिटर भन्दा बढी सड़क लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले भत्किएका भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 स्थानीय तहमा 7,570 सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेको बाढीले खानेपानी आयोजनामा 6,40,00,000 क्षति पुर्याएको छ। बाढीले 4 जिल्लाका 55 खानेपानी आयोजनामा क्षति पुर्याएको विभागको भनाइ छ।
3: फ्रान्स र बेलायतको बीचमा पर्ने टापु राष्ट्र गुन्सीले नेपाललाई 1,04,00,000 रुपियाँ बराबरको सहयोग दिने भएको छ। बेलायत अधीनस्थ यो मुलुकले पीडितका लागि 50,000 पाउन्ड बराबरको सहयोग दिने भएको हो। गुन्सीको विदेश सहायता आयोग उपप्रमुख जेनिफर स्ट्रासनले सेल्टर बक्स नामको संयन्त्र मार्फत सहयोग दिने जानकारी दिनुभएको छ। फ्रान्सेली लेखक भिक्टर ह्युगोको घर रहेको यो मुलुकको क्षेत्रफल 62 वर्ग किलोमिटर र जनसङ्ख्या 66,000 मात्रै छ। काठमाडौँको भद्रकाली नेपाल कृषि अनुसन्धान परिषद नागको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह सुरु भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्तन गर्न कार्यक्रम गरिएको हो। कार्यक्रमको कृषि मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभयो। खबर यति नै, नमस्कार।
1: यो BFBS Gorkha Radio।

0: सन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालले जलवायु कोष मार्फत स्वास्थ्य क्षेत्रमा पनि सहायता पाउनुपर्ने अडान व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकमा भर्चुअल सहभागिता जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता
4: इन लाइट अफ द रिसेन्ट फ्ल्यास फ्लड एन्ड इट्स लङ टर्म इम्प्याक्ट अन कम्युनिटिज एन्ड हेल्थ सिस्टम नेपाल कल फर इन्हान्स्ड एन्ड सस्टेनेबल डब्ल्युएचओ एन्ड पार्टनर सपोर्ट फर इफेक्टिभ रिस्पोन्स एन्ड रिकभरी।
3: नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि बाढी पहिरो हिमताल सम्बन्धी जोखिम स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असर भोग्नु परेको मेहताले उल्लेख गर्नुभएको छ।
4: अब पिपुल आर पेइङ एन अनएक्सेप्टेबली हाई प्राइस फर अ क्राइसिस दे डिड लिटिल टु क्रिएट नेपाल देयरफोर कल्स फर स्ट्रङ्गर क्रस सेक्सनल कोलाबोरेसन्स एन्ड डेडिकेटेड क्लाइमेट फाइनेन्सिङ फर हेल्थ कन्ट्रिज विथ ग्रेटर हिस्टोरिकल एन्ड current emissions must demonstrate stronger responsibility through rapid emissions reduction and predictable adequate and accessible financing
3: आज देखि 4 दिन सम्म चल्ने बैठक टिमोर लेस्टेको डिलीमा सुरु भएको छ। बैठकमा मेहताको अनुपस्थितिमा अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ। बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष सिंह थापाले उद्धार भएका व्यक्तिको सूचनाको आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ।
5: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ त्यो टनेलभित्र फसेका व्यक्ति होइन परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5 लाङटाङ 7 चिलिमे 7 अप्पर त्रिशुली 1 50 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ।
3: सहायक राती थापाले सरकारको निर्देशनअनुसार उद्धार कार्य जारी रहने बताउनु भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले विपत्तिको बेला आफूलाई एक्लो नसोच्न नेपाललाई अनुरोध गर्नुभएको छ। अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिसले विपत्तिको बेला नेपाललाई एक्लो नसोच्न भन्दै आफूहरू साथमा रहेको बताउनु भएको हो।
6: On behalf of Australia, I express my deepest condolences to all Nepali people affected by this disaster. Today, as Nepal marks a national day of mourning, I want our Nepalese friends to know that they do not carry this burden alone. No matter the scale of what we face it together, and we face it with our shared spirit of humanity.
3: बाढीमा बेपत्ता र पीडित परिवारको डिएनए सङ्कलन तथा मिलाउने काममा 5 देशका विज्ञले सहयोग गरिरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा दिएको जानकारी अनुसार भारत चीन जापान सिङ्गापुर कोरियाबाट आएका विज्ञले डिएनए मिलाउने काममा सहयोग गरिरहेका छन्। उनीहरूलाई नेपाली फोरेन्सिक विज्ञहरूले सहयोग गरेका छन्। डिएनए सङ्कलनका लागि जिल्ला र काठमाडौँमा विभिन्न स्थान तोकिएको छ। भदौ 10 गते बाढीका बेला चीनतर्फ रहेर अलपत्र परेका 536 नेपाली स्वदेश फर्किसकेका पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कल्ची त्रिशुली जोड्ने सडकमा पर्ने टाढी नदीको पुल बनाउने काम जारी छ। यस्तै जलविद्युत सुरुङमा थुनिएका श्रमिकको उद्धारका लागि भारत चीन कोरिया र अस्ट्रेलियाका विज्ञलाई युएई र मलेसियाका उद्धारकर्मीले पनि साथ दिएका छन्। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सडक विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको जनाएको छ।
7: विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुईमध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल सोइल निलिङ सिट पाइल लगायतका विभिन्न विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
3: खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मोडल परिवर्तन गर्न आह्वान गर्नुभएको छ रसुवा बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नयाँ निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सकिने सुझाव दिनुभएको हो
4: यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ
3: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीडितको भनाइअनुसार काम गर्न ध्यानाकर्षण गर्नुभएको छ
4: हामीलाई थाहा छ विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु
3: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीडित राष्ट्रका तर्फबाट अपील पनि गर्नुभएको छ
4: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्नु ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु
3: पौडेलले आज बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किनु भएको छ चिलीमै आयोजनाको सुरुङमा प्रवेश गर्न अझै दुई दिन लाग्न सक्ने रासोपा सांसद तथा इन्जिनियर सागर ढकालले बताउनु भएको छ भोलि साँझ वा पर्सि बिहान सुरुङभित्र प्रवेश गर्न सक्ने गरी त्रिशुली 3A प्रयोग भएका सामान लगेर सुरुङको मुखमा पुग्ने बाटो बनाउन आज पहिलो विस्फोट गरिएको उहाँले बताउनु भएको छ सुरुङमा 6 थुनिएको विश्वास गरिएको छ त्रिशुली 3A उकालो सुरुङबाट लेदो निकाल्न पानीको फोहरा प्रयोग भएकोमा सिलिमेमा ओह्रालो सुरुङ भएकाले लेदो निकाल्न अर्को उपाय अपनाइने ढकालको भनाइ छ ओह्रालो सुरुङको लेदो निकाल्ने मसिन आज राति बिदुर पुगेर भोलि बिहानै चिलिमे लगिने ढकालले जानकारी दिनुभएको छ त्रिशुली 3A उद्धारमा संलग्न अर्का सांसद तथा सुरुङ विज्ञ श्रीराम रेपानेका अनुसार नेपाली सेना भारतीय सेना र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको प्रयासबाट 250 मिटर मध्ये 100 मिटर बाटो खनिएको छ सुरुङभित्र जमेको लेदो तथा अवरोध हटाउन यन्त्र लैजाने प्रयास जारी छ भोलिसम्म विद्युत लाइन समेत पुर्याउने तयारी नेपाल विद्युत प्राधिकरणबाट भइरहेको नेपालले उल्लेख गर्नुभएको छ यस्तै बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने सेनाले जनाएको छ सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष जङ थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ
5: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ त्यो टनेलभित्र फसेका व्यक्ति होइन पर्यटनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन् अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5 लामटाङ 7 चिलिमे 7 अप्पर त्रिशुली 1 50 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ
3: सहायक रथी थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको 3 दिनमै उद्धार सुरु गरेको थियो
5: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो यसले पनि हामीले 10 गति रेकी गरेका थियौँ हेलिकप्टरबाट र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल त्यो सर्भिस टनेल खनेर हामी 60 मिटरसम्म जान तयार भयो त्यसपछि यस्तो ब्लकेड आयो कि त्यहाँभित्र छिर्न स्पेसल इक्विपमेन्टले पनि
6: गाह्रै नै देख्यो गाह्रै देखिसकेपछि आयोजनासँग सम्बन्ध भएका इन्जिनियर साहबहरू र आयोजनासँग सम्बन्ध भएका उहाँका सिइओहरू सम्पूर्ण आएपछि अब के त अर्को कसरी जान सकिन्छ भन्ने कुरा हामीले लिँदै गर्दाखेरि यहाँ चाहिँ अक्जेलरी टनलहरू छ अक्सिलरी टनललाई चाहिँ काटेर छिर्नुपर्छ। त्यसैको आधारमा हामीले अब यो अक्सिलरी टनल पत्ता लाउनलाई उहाँहरूको इन्जिनियर सबैसँग समन्वय गरेर अक्सिलरी टनल चाहिँ काट्नतिर लाग्यौँ।
3: सहायक रती थापाले सरकारको निर्देशनअनुसार उद्धार कार्य जारी रहने बताउनु भएको छ। रसुवा बाढीपछि प्रभावितको मनोपरामर्शका लागि सरकारले 155 जना जनशक्ति खटाएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सकसहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ। बाढीपछि घाइते वा बिरामी भएकामध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ। उपचारका क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्र खोप पठाइएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
2: बाढीपछि किर्जन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भिडभाडमा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ।
3: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढीले रसुवाका 4 स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ। 3 स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्। सड़क विभागले काबु बाहिरको परिस्थिति नआएमा आउँदो असोजको सुरुदेखि नै कृष्णभेरको बाटो खुल्ने दावी गरेको छ। नागडुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र:
7: कृष्णभेरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
8: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्न चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेछौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढाएछौँ।
7: कसरी काम गर्दैछौँ?
8: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
7: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
8: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
7: यो भदोसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
8: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ हुन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो ट्र्याक।
3: अब खबर फटाफट।
7: 1 झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे। बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत। काठमाडौँको रातोपुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 प्रहरी फन्दामा रातोपुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामणिका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा। भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ दुई डिगिया गाउँमा वृक्षारोपण, मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी एक बरभकेका 18 घर पहिरोको उच्च जोखिममा।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
0: र विपदको पीडामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जितपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सिडियुको जरा हल्लाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जितप्रति खुसी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडनले आगामी सङ्घीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्। रुस र उत्तर कोरियाले दुई देशको सीमा वारपार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ्न दिन मिलेर काम गर्न जरुरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौँको सङ्ख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका 1350 भन्दा धेरैजनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटोमुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो सङ्ख्यामा जलविद्युत आयोजनाका सुरुमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेल भित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने हाराहारी 121 मात्रै टनेल भित्र फसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्, उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा, तस्बिर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीडामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,

0: विश्वास व्यक्त गर्दछु।
1: तिरामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरुद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसङ्ग दोहोऱ्याउँदै भनेका छन्।

0: रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुसीको तरङ्ग छाएको त्यहाँ बस्दै आएका पीडितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरुषले पीडितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ
1: राष्ट्रको बाबु भइसकेपछि हामीलाई के आशा पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्न पाइने हामी किरणमा
2: सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ हामीले। चाहिँ कहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोइ गराइ थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
3: भन्छु होला भन्ने शब्द राख्छु होला भन्ने लाग्यो, तर उहाँ आउनुभयो। अब बिस्तारै हुँदैछ, अब बिस्तारै हुन्छ भनेर चाहिँ जान्छ।
0: सरकारले समयमा नीति तयार गरेर भाग वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारुकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ
4: बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति बिमला खनाल भन्छन्,
5: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपदपछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त सधैँ छ होइन। यत्रो अब बारी भयो, घरबार विहीन भयो, अब त्यस्तो विपद पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नागरिक यसको
6: जस्तो अब काठमाडौँमै पनि कृष्णभिरको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अरू ग्यास बाहेक त अरू आइरहेकै छ होइन। ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त यो

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: On air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी प्रभावित इलाकाबाट आज सेनाले 40 जनाको हवाई उद्धार गरेको छ हालसम्म 4020 जनालाई हवाई उद्धार गरिएको भन्दै सेनाले माथिल्लो त्रिशुली एकमा सुरुङको 400 मिटरभित्रसम्म पुग्दा केही फेला नपरेको जनाएको छ त्रिशुली 3B मा 4 एक्सकाभेटर र 3 बबक्याट यन्त्रले 10 फिट मुनि खन्दा पनि भौतिक संरचना फेला पार्न नसकिएको सेनाको भनाइ छ यस्तै रसुवागढी चिलिमे लाङटाङ त्रिशुली 3A आयोजनाका सुरुङमा पनि खोजी नरोकिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ देवीघाट तादी नदीमा पुल निर्माण घाइतेको उपचार सब व्यवस्थापन राहत ढुवानीमा पनि संलग्न रहेको सेनाले उल्लेख गरेको छ काङ्ग्रेसले सुरुङभित्रको उद्धारलाई बहुप्राविधिक अभियानका रूपमा सञ्चालन गर्न आह्वान गरेको छ आज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सुरुङ उद्धारलाई सामान्य विपद प्रतिकारी उद्धारका रूपमा मात्र नभई स्पष्ट कमाण्ड प्रणाली स्थापना गरेर छुट्टा छुट्टै विशेषज्ञ उद्धार योजना ल्याउन भनेको हो जलविद्युत क्षेत्रका पेसागत तथा अनुभवी विज्ञलाई औपचारिक परिचालन गर्दै उद्धारकर्मीको ज्यान जोखिममा नपर्ने गरी प्रविधिको प्रयोग गर्न काङ्ग्रेसले भनेको छ प्रविधि ल्याउन अन्तर्राष्ट्रिय सहयोग थप स्वीकार गर्न पनि सो पार्टीले सुझाव दिएको छ बजेट विशेषज्ञ वा उपकरण परिचालनमा ढिलाइ नगरी सम्भावित जीवित अन्तिम व्यक्तिसम्म पुग्न प्रयास नछाट्न पनि काङ्ग्रेसले आग्रह गरेको छ अवरुद्ध राजमार्ग खुलाउन आपतकालीन सडक पुनर्स्थापना टास्क फोर्स गठन गर्न भनेको कङ्ग्रेसले जसरी पनि सडक खोल्ने रणनीतिको सट्टा सुरक्षित प्राविधिक र उत्तरदायी ढङ्गले पुल तथा सडक खोल्न सुझाव दिएको छ प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत सुरुङका उद्धारमा तराई काठमाडौँ फास्ट ट्र्याक र नागढुङ्गा सुरुङका साधन पनि उपयोग भइरहेको जानकारी दिनुभएको छ रसुवागढी लाङटाङ चिलेमे माथिल्लो त्रिशुली 1 त्रिशुली 3A 3B का सुरुङमा विस्फोट गराउन फास्ट ट्र्याकबाट विस्फोटक पदार्थ र नागढुङ्गाबाट कम्प्रेसर लगाएर काम गरिएको शाहको भनाइ छ दैनिक प्रगति विवरण दिँदै उहाँले ड्रिलिङ मसिन पनि सडक सुरुङका आयोजनाबाट लगिएको बताउनु भएको छ सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएपछि विद्युत प्राधिकरण र नागढुङ्गा सुरुङ आयोजनाका विशेषज्ञ सहितको टोलीले भदौ 12 गते रेकी गरी भदौ 13 गतेदेखि काम सुरु गरेको उहाँको भनाइ छ अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको उहाँले बताउनु भएको छ नेपालले जलवायु कोष मार्फत स्वास्थ्य क्षेत्रमा पनि सहायता पाउनुपर्ने अडान व्यक्त गरेको छ विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकमा भर्चुअल सहभागिता जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता
4: इन लाइट अफ द रिसेन्ट फ्ल्यास फ्लड एन्ड इट्स लङ टर्म इम्प्याक्ट अन कम्युनिटिज एन्ड हेल्थ सिस्टम Nepal call for enhanced and sustainable WHO and partner support for effective response and recovery.
3: नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगर्ने योगदान गरे पनि बाढी पहिरो हिमताल सम्बन्धी जोखिम स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असर भोग्नु परेको मेहताले उल्लेख गर्नुभएको छ
4: Our people are paying an unacceptably high price for a crisis they did little to create. Nepal therefore calls for stronger cross-sectional collaborations and dedicated climate financing for health. Countries with greater historical and current emissions must demonstrate stronger responsibility through rapid emissions reduction and predictable, adequate and accessible financing.
3: आजदेखि 4 दिनसम्म चल्ने बैठक टिमोर लेस्टेको दिल्लीमा सुरु भएको छ पुनर्निर्माण विज्ञहरूले भोटेकोसी बाढी पछिको पुनर्निर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्
5: विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुनर्निर्माणका लागि 8-9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन् प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ संयोजक भण्डारीले एका दिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुनर्निर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ
3: बाढीले अभिभावकविहीन बनेका रसुवाका 10 छात्रलाई महोत्तरीको राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुलले लिने भएको छ मटिहानीमा आयोजित शोकसभामा गुरुकुलका प्रधानाध्यापक ईश्वरी पौडेलले कक्षा 8-12 अध्ययनको दायित्व पूरा गरिने घोषणा गर्नुभएको हो उनीहरूले आवास भोजन र शैक्षिक सामग्री सहितका सुविधा पाउनेछन् अहिले गुरुकुलमा छात्रका लागि मात्रै आवास दिन सकिने व्यवस्था रहेकोले यो अवसर छात्रहरूका लागि मात्र रहेको पौडेलले बताउनु भएको छ विक्रम सम्बत 1775 सेन वंशका राजाद्वारा स्थापित यो गुरुकुल मुलुकै जेठो विद्यालय मानिँदै आइएको छ। र बाढीमा परि निधन भएका सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पाठ पारायण गरिएको छ। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइट बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी प्रभावित इलाकाबाट आज सेनाले 40 जनाको हवाई उद्धार गरेको छ। हालसम्म 4,020 जनालाई हवाई उद्धार गरिएको भन्दै सेनाले माथिल्लो त्रिशुली 3-1 सुरुङको 400 मिटर भित्रसम्म पुग्दा केही फेला नपरेको जनाएको छ। त्रिशुली 3B 4 एक्सकाभेटर र 3 यन्त्रले 10 फिट मुनि खन्दा पनि भौतिक संरचना फेला पर्न नसकिएको सेनाको भनाइ छ। यस्तै र स्वागढी चिलिमे लाङटाङ त्रिशुली 3A आयोजनाका सुरुङमा पनि खोजी नरोकिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ। देवीघाट तादी नदीमा पुल निर्माण घाइतेको उपचार सब व्यवस्थापन राहत ढुवानीमा पनि संलग्न रहेको सेनाले उल्लेख गरेको छ। कांग्रेसले सुरुङभित्रको उद्धारलाई बहुप्राविधिक अभियानका रूपमा सञ्चालन गर्न आह्वान गरेको छ।
4: केन्द्रीय कार्य सम्पादन समिति बैठकले सुरुङ उद्धारलाई सामान्य विपद प्रतिकारी उद्धारका रूपमा मात्र नभई स्पष्ट कमाण्ड प्रणाली स्थापना गरेर छुट्टा छुट्टै विशेषज्ञ उद्धार योजना ल्याउन भनेको हो। जलविद्युत क्षेत्रका पेसागत तथा अनुभवी विज्ञलाई औपचारिक परिचालन गर्दै उद्धारकर्मीको ज्यान जोखिममा नपर्ने गरी प्रविधिको प्रयोग गर्न कांग्रेसले भनेको छ। प्रविधि ल्याउन अन्तर्राष्ट्रिय सहयोग थप स्वीकार गर्न पनि सो पार्टीले सुझाव दिएको छ। बजेट विशेषज्ञ वा उपकरण परिचालनमा ढिलाइ नगरी सम्भावित जीवित अन्तिम व्यक्तिसम्म पुग्न प्रयास नछाड्न पनि कङ्ग्रेसले आग्रह गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन आपतकालीन सडक पुनर्स्थापना टास्क फोर्स गठन गर्न भनेको कङ्ग्रेसले जसरी पनि सडक खोल्ने रणनीतिको सट्टा सुरक्षित प्राविधिक र उत्तरदायी ढङ्गले पुल तथा सडक खोल्न सुझाव दिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत सुरुङका उद्धारमा तराई काठमाडौँ फास्ट ट्र्याक र नागढुङ्गा सुरुङका साधन पनि उपयोग भइरहेको जानकारी दिनुभएको छ। र स्वागढी लाङटाङ चिलिमे माथिल्लो त्रिशुली 3-1 त्रिशुली 3A र 3B सुरुङमा विस्फोट गराउन फास्ट ट्र्याकबाट विस्फोटक पदार्थ र नागढुङ्गाबाट कम्प्रेसर लगेर काम गरिएको शाहको भनाइ छ। दैनिक प्रगति विवरण दिँदै उहाँले ड्रिलिङ मशिन पनि सडक सुरुङका आयोजनाबाट लगिएको बताउनु भएको छ। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएपछि विद्युत प्राधिकरण र नागढुङ्गा सुरुङ आयोजनाका विशेषज्ञ सहितको टोलीले भदौ 12 गते रेकी गरी भदौ 13 गतेदेखि काम सुरु गरेको उहाँको भनाइ छ। अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको उहाँले बताउनु भएको छ। सड़क विभागले काबु बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णवीरको बाटो खुल्ने दावी गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
5: कृष्णवीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
6: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेछौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
5: कसरी काम गर्दैछौँ?
6: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
5: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आछ।
6: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको हो भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
5: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
6: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ आउन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो, ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो, हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यको हो खास।
5: दसैँ तिहार अघि पक्किने
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिलेमा आयोजनाको सुरुङमा प्रवेश गर्न अझै दुई दिन लाग्न सक्ने रासोपा सांसद तथा इन्जिनियर सागर ढकालले बताउनु भएको छ। भोलि साँझ वा पर्सि बिहान सुरुङभित्र प्रवेश गर्न सक्ने गरी त्रिशुली 3A प्रयोग भएका सामान लगेर सुरुङको मुखमा पुग्ने बाटो बनाउन आज पहिलो विस्फोट गरिएको उहाँले बताउनु भएको छ। सो सुरुङमा 6 थुनिएको विश्वास गरिएको छ। त्रिशुली 3A उकालो सुरुङबाट लेदो निकाल्न पानीको फोहोरा प्रयोग भएकोमा चिलिमेमा ओह्रालो सुरुङ भएकाले लेदो निकाल्न अर्को उपाय अप्नाइने ढकालको भनाइ छ। रसुवा बाढीपछि प्रभावितको मनोपरामर्शका लागि 155 जना जनशक्ति खटाइएको सरकारले जनाएको छ।
4: स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सक सहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ। बाढीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ। उपचारका क्रममा 4 मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्रा खोप पठाइएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल
5: बाढीपछि किरजन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भिडभाडमा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ।
4: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढीले रसुवाका 4 स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ। 3 स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्।
3: नेपालले जलवायु कोष मार्फत स्वास्थ्य क्षेत्रमा पनि सहायता पाउनुपर्ने अडान व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकमा भर्चुअल सहभागिता जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अडान राख्नु भएको हो।
6: इन लाइट अफ द रिसेन्ट फ्ल्यास फ्लड एन्ड इट्स लङ टर्म इम्प्याक्ट अन कम्युनिटिज एन्ड हेल्थ सिस्टम, नेपाल कल फर इन्हान्स्ड एन्ड सस्टेनेबल WHO and partner support for effective response and recovery.
3: नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे तापनि बाढ़ी पहिरो हिमताल सम्बन्धी जोखिम स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असरहरू भोग्नु परेको महिताले उल्लेख गर्नु भएको छ।
6: Our people are paying an unacceptably high price for a crisis they did little to create. Nepal therefore calls for stronger cross-sectional collaborations and dedicated climate financing for health. Countries with greater historical and current emissions must demonstrate stronger responsibility through rapid emissions reduction and predictable, adequate and accessible financing.
3: आजदेखि 4 चल्ने बैठक टिमोर लेस्टेको दिल्लीमा शुरू भएको छ। बैठकमा मेहताको अनुपस्थितिमा अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 नेपाली प्रतिनिधि मण्डल बैठकमा सहभागी भइरहेको छ। अब खबर फटाफट।
7: 1 झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे। बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत। काठमाडौँको रातोपुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 प्रहरी फन्दामा रातोपुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामणिका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा। भोटे कोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण, मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी 1 बरभकेका 18 घर पहिरोको उच्च जोखिममा, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले निरीक्षण गरेपछि बस्ती सार्ने पहल हुँदै। दोधारा चाँदनी 10 खडखडे नजिकै महाकाली किनारमा टिकटक बनाउँदै गर्दा 15 वर्षीय किशोरी बेपत्ता, नदी छेउमै भिडियो बनाउँदै गर्दा बेपत्ता किशोरीको खोजी हुँदै। पाल्पामा डेङ्गीको जोखिम बढ्दै साउन लागे यता 255 जनामा डेङ्गी संक्रमण, लामखुट्टेबाट जोगिन चिकित्सकको अनुरोध।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाषसिंह थापाले उद्धार भएका व्यक्तिले सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ।
4: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइन, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाङटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यू फेज सुरु भएको छ।
3: सहायक रथी थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको दोस्रो दिनमै उद्धार सुरु गरेको थियो।
4: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो, यसले पनि हामीले 10 गते रेकी गरेका थियौँ हेलिकप्टरबाट, र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 गतेबाट उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो। र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल, त्यो सर्भिस टनेल खनेर हामी 60 मिटरसम्म जान तयार भयो। त्यसपछि यस्तो ब्लकेड आयो कि त्यहाँभित्र छिर्न स्पेसल इक्विपमेन्टले पनि
5: गाह्रै नै देख्यो। गाह्रै देखिसकेपछि आयोजनासँग सम्बन्ध भएका इन्जिनियर साहबहरू र आयोजनासँग सम्बन्ध भएका उहाँका सिइओहरू सम्पूर्ण आएपछि अब के त अर्को कसरी जान सकिन्छ भन्ने कुरा हामीले लिँदै गर्दाखेरि यहाँ चाहिँ अक्सिलरी टनलहरू छ, अक्सिलरी टनललाई चाहिँ काटेर छिर्नुपर्छ। त्यसैको आधारमा हामीले अब यो अक्सिलरी टनल पत्ता लाउनलाई उहाँहरूको इन्जिनियर सबैसँग समन्वय गरेर अक्सिलरी टनल चाहिँ काट्नतिर लाग्यौं।
3: सहायक रथी थापाले सरकारको निर्देशन अनुसार उद्धार कार्य जारी रहने बताउनु भएको छ। सड़क विभागले काबु बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खुल्ने दावी गरेको छ। नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
6: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
7: एकदमै जोखिमपूर्ण ठाउँ हो, त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेको छौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
6: कसरी काम गर्दैछौँ?
7: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेको छ।
6: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएको छ।
7: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो, त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
6: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
7: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ आउन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो। खास
6: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
7: त्यो यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ, त्यो अनुसार।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

जैसे ठहर गया है यहीं, हर तरफ एक

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: बाढी प्रभावितहरूको लागि राहत र उद्धारका लागि नेपाल राष्ट्र बैंकले 1,39,00,000 सहयोग गरेको छ। केन्द्रीय बैंकले सोमबार विज्ञप्ति जारी गर्दै गवर्नर डेपुटी गवर्नर र करारमा कार्यरत कर्मचारीहरू समेतको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएको हो। गत भदौ 10 गते र सुवाकोटीको सिन्धीमा एक बाढ़ीले प्रभावित भएका व्यक्ति र परिवारको सहयोगका लागि बैंकका पदाधिकारी तथा कर्मचारीले रकम संकलन गरेका कोशी प्रदेश सरकार सञ्चालनका लागि 28 बुधी न्यूनतम साझा कार्यक्रम ल्याइएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच भएको सहमति अनुसार न्यूनतम साझा कार्यक्रम ल्याइएको हो। सरकारको कार्य सम्पादनलाई प्रभावकारी परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले ल्याइएको न्यूनतम साझा कार्यक्रम बजेट पुनरावलोकनदेखि सुशासन पूर्वाधार कृषि पर्यटन स्वास्थ्य र विद्युतीय विषयलाई प्राथमिकतामा राखिएको छ। साउन 9 गते भएको 3 बुधी सहमति अनुसार कोशी प्रदेशमा भदौ 1 गते नेकपा कोशी सरकारमा सहभागी भएको थियो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रासपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाउनु भएको छ। भैरहवामा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रासपा सरकारमा आए यता भ्रष्टाचार र कमिशन तन्त्रको शैली मात्र फेरिएको टिप्पणी गर्नुभएको हो। अध्यक्ष यादवले गरीब जनतामाथि करको भार कृषि उद्योग पर्यटन र क्षेत्र खस्कदै गएको र देश आर्थिक मन्दीको जोखिममा परेको बताउनु भएको छ। विगतमा कांग्रेस र कम्युनिष्ट पार्टीहरूको पछाडि लागेर सत्ताको खेलमा सहभागी हुनु नै आफ्नो पार्टीको ठूलो गल्ती भएको बताउनु भएको छ। कांग्रेसले सुरुङ भित्तको उद्धारलाई बहुप्राविधिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।
4: केन्द्रीय कार्य सम्पादन समिति बैठकले सुरुङ उद्धारलाई सामान्य विपद प्रतिकारी उद्धारका रूपमा मात्र नभई स्पष्ट कमाण्ड प्रणाली स्थापना गरेर छुट्टा छुट्टै विशेषज्ञ उद्धार योजना ल्याउन भनेको हो। जल विद्युत क्षेत्रका पेसागत तथा अनुभवी विज्ञलाई औपचारिक परिचालन गर्दै उद्धारकर्मीको ज्यान जोखिममा नपर्ने गरी प्रविधिको प्रयोग गर्न कांग्रेसले भनेको छ। प्रविधि ल्याउन अन्तर्राष्ट्रिय सहयोग थप स्वीकार गर्न पनि सुपार्टीले सुझाव दिएको छ। बजेट विशेषज्ञ वा उपकरण परिचालनमा ढिलाइ नगरी सम्भावित जीवित अन्तिम व्यक्तिसम्म पुग्न प्रयास नछाड्न पनि कङ्ग्रेसले आग्रह गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन आपतकालीन सडक पुनर्स्थापना टास्क फोर्स गठन गर्न भनेको कङ्ग्रेसले जसरी पनि सडक खोल्ने रणनीतिको सट्टा सुरक्षित प्राविधिक र उत्तरदायी ढङ्गले पुल तथा सडक खोल्न सुझाव दिएको छ।
3: अब खबर फटाफट।
5: एक महिनादेखि झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे। बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत। काठमाडौँको रातो पुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 प्रहरी फन्दामा रातो पुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामणिका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा। भोटे कोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण। मृतकको सम्झनामा आँप, लिची, कागती, सितलचिनी लगायत करिब 1,000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी 1 बरभकेका 18 घर पहिरोको उच्च जोखिममा। सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले निरीक्षण गरेपछि बस्ती सार्ने पहल हुँदै। दोधारा चाँदनी 10 खडखडे नजिकै महाकाली किनारमा टिकटक बनाउँदै गर्दा 15 किशोरी बेपत्ता। नदी छेउमै भिडियो बनाउँदै गर्दा बेपत्ता किशोरीको खोजी हुँदै। पाल्पामा डेङ्गीको जोखिम बढ्दै साउन लागे यता 255 डेङ्गी संक्रमण। लामखुट्टेबाट जोगिन चिकित्सकको अनुरोध। र धनकुटामा पुरानो उद्योग धमाधम बन्द हुँदै गएको आर्थिक वर्षमा 151 उद्योग बन्द हुँदा 148 नयाँ दर्ता।
3: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियासँगको युद्ध हिउँद समय जाने अनुमान गरेको बताउनु भएको छ। किबमा डोनाल्ड ट्रम्पका विशेष दूतसँग शान्तिवार्ता भए पनि जेलेन्स्कीले तत्काल युद्ध रोकिने सम्भावना नदेखिएको बताउनु भएको हो। ट्रम्पका विशेष दूत स्टिभ वुडकप र जारेदसँग जेलेन्स्कीको भेटवार्ता पनि खास उपलब्धि बिना सकिएको छ। रसियाले हमला गरे यता वुडकप र क्रुसर पहिलो पटक मस्कोमा पुटिनलाई भेटेर के पुग्नु भएको हो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मोडल परिवर्तन गर्न आह्वान गर्नुभएको छ। रसुवा बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नयाँ निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सुझाव दिनुभएको हो।
4: त्यो समय पुनर्निर्माण व्यवस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण व्यवस्थापना र आर्थिक पुनर्स्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
3: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीड़ितको भनाइ अनुसार काम गर्न ध्यान आकर्षण गराउनु भएको छ।
4: हामीलाई थाहा छ, विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीड़ा प्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
3: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीड़ित राष्ट्रका तर्फबाट अपील पनि गर्नु भएको छ।
4: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: रसुवा बाढीपछि प्रभावितको मनोपरामर्शका लागि 155 जना जनशक्ति खटाइएको सरकारले जनाएको छ।
5: स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सक सहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ। बाढीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ। उपचारको क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्र खोप पठाइएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
6: बाढीपछि किरजन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भीडभाडमा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ।
5: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढीले रसुवाका 4 स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ। 3 स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्।
3: बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सूचीभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष सिंह थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ।
7: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाङटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ।
3: सहायक रथी थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको तेस्रो दिनमै उद्धार सुरु गरेको थियो।
7: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो। यसले पनि हामीले 10 गते रेकी गरेका थियौँ हेलिकप्टरबाट र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 गतेबाट उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल त्यो सर्भिस टनल खनेर हामी 60 मिटरसम्म जान तयार, त्यसपछि यस्तो ब्लकेट आयो कि त्यहाँभित्र चिर्न स्पेसल इक्विपमेन्टले पनि गाह्रै नै देख्यो। गाह्रै देखिसकेपछि आयोजनासँग सम्बन्ध भएका इन्जिनियर साहबहरू आयोजना।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यक्रम हो।

0: गर्छ पल्ल झन् भन्नुपर्छ लाग्मा खेले फेरि बच्चादेखि कुकुर बिरालो जस्तो झगडा
1: पौधा
0: लगेर भित्रिन् अन्त तँ चाहिँ के भएको
2: आउदिन
0: आउदिन आफै जा
2: साच्चै के आउदैनस्

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ. ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 1 बजेलाई बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कोटवालले जानकारी दिनुभयो. बैठकमा निर्वाचन सम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुने उहाँको भनाइ छ. नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको अस्ति आइतबार बसेको बैठकले भदौ 24 गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको छ. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 हप्ताको अल्टिमेटम दिनुभएको छ. उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगीहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो. सिमरा र बीरगंज क्षेत्रका दर्जनौ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला प्रदूषित भएको छ. यसबाट बाराको सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक बाटिका र विन्दवासिनी लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीको पछिल्लो निर्देशनसँगै स्थानीयवासीले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन्। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै पीड़ित परिवारले माइती घरमा प्रदर्शन गरेका छन्। आयोजनामा फँसेकाहरूका आफन्तहरूले उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ. भोटेको सीमा आएको बाढ़ीपछि त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत 178 जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। बाढ़ीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ. सरकारले उद्धार तथा खोजी कार्यका लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन. सरकारले हराएकाहरू जीवित भए वा नभएको जानकारी आफन्तलाई उपलब्ध गराउनुपर्ने पीड़ित परिवारले माग गरेका छन्. पछि प्रभावितको मनोपरामर्शका लागि 155 जना जनशक्ति खटाइएको सरकारले जनाएको छ.
4: स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सकसहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ. बाढ़ीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढ़ीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ. उपचारका क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ. प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्र खोप पठाइएको छ. मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
5: बाढीपछि किरजन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भीडभाडमा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ. प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ.
4: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढ़ीले रसुवाका 4 वटा स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ. 3 वटा स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्।
3: कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 वटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ.
6: विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 वटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ. यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो. यसबाहेक कृष्णभीर को दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ. अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ. मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो.
3: रसुवाको भोटेको सिबारीबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीले 2 करोड़ भन्दा बढ़ी सहयोग गरेका छन्। कर्मचारीबाट संकलित 2,02,26,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाड़ीले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: कांग्रेस केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ. समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै आजका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ. विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक आज दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ. पार्टीको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो. अधिवेशनको प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ. सरकारले पछिल्लो समय विवादमा परेको ग्रीन आर्मीलाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ. गृह मन्त्रालयको छानबिन र निर्देशनपछि कम्पनी रजिस्ट्रारको कार्यालयले 35 दिनभित्र संस्थाको नामबाट आर्मी शब्द हटाउन सोमबार पत्राचार गरेको हो. यसअघि ग्रीन आर्मीको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसदसम्म प्रश्न उठेको थियो. सोही आधारमा गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संस्थाका आधिकारिक कागजातहरू मगाएर अध्ययन शुरू गरेको थियो. राजनीतिक वृत्तमा पनि यो संस्थालाई लिएर चर्को विरोध हुँदै आएको छ. नेपाली कम्युनिष्ट पार्टीले ग्रीन आर्मीलाई तत्काल खारेज गर्न माग गरेको थियो. पार्टीको केन्द्रीय संयोजन समितिले विशेष प्रस्ताव पारित गर्दै बाढ़ीग्रस्त क्षेत्रमा दर्जानी चिन्ह र सेनासँग मिल्दोजुल्दो युद्ध पोसाक प्रयोग गरी भ्रम सिर्जना गरेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराएको थियो. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 हप्ताको समयसीमा दिनुभएको छ. उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो. सिमरा र बीरगंज क्षेत्रका दर्जनौ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदै सिर्सिया खोला प्रदूषित भएको छ. यसबाट बाराको सिमरा, महुली र महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक बाटिका र विन्दवासिनी लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीको पछिल्लो निर्देशनसँगै स्थानीयवासीले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन्। बाढ़ी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचीभन्दा कम हुन सक्ने सेनाले जनाएको छ. सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष सिंह थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचीभन्दा कम हुन सक्ने बताउनु भएको छ.
4: चाहिँ हुन्. अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाङटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ. अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ.
3: अब खबर फटाफट.
5: 1 महिनादेखि झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे. बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत. काठमाडौँको रातो पुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 जना प्रहरी फन्दामा. रातो पुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामढीका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा. भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण, मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी एक बर भकेका 18 घर पहिरोको उच्च जोखिममा, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले
1: BFBS Gurkha Radio.

0: यो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
2: लाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो।
4: कांग्रेस केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक जागेको छ। समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै आजका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ। विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक आज दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टीको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो। अधिवेशनको प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ। सड़क विभागले काबू बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खोल्ने दावी गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
5: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
6: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
5: कसरी काम गर्दैछौँ?
6: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
5: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
6: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
5: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
6: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ हुन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो। खास
5: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
6: त्यो यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ, त्यो अनुसार गर्छौँ र बिचमा चाहिँ ग्राभल रोडै हुन्छ। केही समय त्यसको मोनिटरिङ गर्नका लागि पनि ग्राभल रोडै हुन्छ, दसैँसम्म ग्राभल रोड हुन्छ। पछि त्यसमा समस्या कम आयो, सक्सेस भयो भने अलि पछि मात्रै त्यसलाई पिच गरिन्छ।
5: अनि वैकल्पिक बाटोको कुरा पनि हुँदैछ भन्ने सुन्ने छ?
6: वैकल्पिक बाटोको लागि पारिपट्टिबाट लैजाने हिसाबले पुलहरूका अब प्रिलिमिनरी सर्वे भइरहेछ, टनेलको कुरा पनि आइरहेछ। अब त्यसलाई चाहिँ सचिवज्यू, राष्ट्रिय योजना सदस्यज्यू